0: سر فروشی کی تمنا اب ہمارے دل میں ہے, سر فروشی کی تمنا اب ہمارے دل میں ہے, دیکھنا ہے زور کتنا بازوِ قاتل میں ہے.
1: رام پرساد بسمل کے مکھ سے نکلی ان پنکتیوں سے بھلا کون پریچت نہیں ہوگا. یہ وہ گیت ہے جسے لگ بھگ پورا بھارت گاتا تھا.
2: سر فروشی کی تمنا اب ہمارے دل میں ہے.
1: اس گیت نے بھارتیہ سوتنترتا سنگرام کے دوران دیش واسیوں کی رگ رگ میں کرانتی کی جوالا بھر دی تھی. اس گیت کو گاتے گاتے نہ جانے کتنے سوادھینتا سینانی ہستے ہستے پھانسی کے پھندے پر جھول گئے.
3: ان کا نام تھا رام پرساد, لیکن بسمل کے اپنام سے وہ بہت پرسدھ ہوئے. اسی اپنام سے انہوں نے بہت سی دیش بھکتی کی کویتائیں اور غزلیں لکھیں. بسمل کا ارتھ ہوتا ہے بے چین یا گھائل. رام پرساد بسمل ایک لیکھک, کوی اور کرانتیکاری تھے جن کا جیون ہمیشہ دیش کے اسنکھیہ یواؤں کے لیے پریرنا کا سروت بنا رہے گا.
1: وہ کہتے تھے,
0: میرا رشتہ کرانتی اور قلم دونوں سے ہے.
3: بسمل کا جنم 11 جون 1897 کو اتر پردیش کے شاہ جہاں پور ضلع کے ایک گاؤں میں مرلی دھر اور مول متی کے یہاں ہوا تھا. وہ بچپن سے ہی بہت نٹکھٹ پروتی کے تھے. ان کا من پڑھائی میں کم اور کھیل کود میں زیادہ لگتا تھا. انہیں تیراکی, کشتی جیسے کھیل بہت پسند تھے.
1: اپنے بچپن اور شکشا کے بارے میں بتاتے ہوئے انہوں نے اپنی آتم کتھا میرے نج دنوں کی چھٹا میں لکھا ہے.
0: جب میں کوئی 7 ورش کا ہوا تو پتا جی نے سویم ہی مجھے ہندی اکشروں کا بودھ کرایا, اور پھر ایک مولوی صاحب کے مکتب میں اردو پڑھنے کے لیے مجھے بھیج دیا گیا. وہاں سے میں نے 4th جماعت پاس کی.
3: سمے کا پہیا چلتا گیا. ان کے پتا جی پر سوادھینتا سنگرام کا بہت پربھاؤ تھا, اور شاید اس لیے وہ انگریزی شکشا کے ورودھ تھے. لیکن ان کی ماتا کے ہستکشیپ کے کارن انہیں انگریزی پڑھنے کے لیے مشن اسکول بھیج دیا گیا.
1: بسمل کے جیون میں یدی ہم گہرائی سے جھانکیں تو پتا چلتا ہے کہ وہ اپنی ماتا سے بہت پربھاوت تھے. انہوں نے جیون میں اپنی ماتا کی بھومکا کو بہت اہم مانا ہے. وہ مانتے ہیں کہ ان کے ویکتتو کے نرمان میں ان کی ماتا کا سب سے مہتوپورن یوگدان رہا ہے. وہ لکھتے ہیں,
0: 11 ورش کی عمر میں ماتا جی وواہ کر شاہ جہاں پور آئی تھی. اس سمے وہ نتانت اشکشت گرامین کنیا کے سمان تھی. میرے جنم ہونے کے 5 یا 7 ورش کے بعد انہوں نے ہندی پڑھنا آرمبھ کیا. پڑھنے کا شوق ان میں خود ہی پیدا ہوا. محلے کی سکھی سہیلی جو بھی گھر پر آیا کرتی تھی, ان میں جو شکشت تھیں, ماتا جی ان سے اکثر بودھ کرتی. پریشرم کے پھل سے تھوڑے ہی دنوں کے بعد وہ دیوناگری پستکوں کا ادھیین کرنے لگی.
3: ساتھیوں, ان دنوں سماج دوارا استری شکشا پر بالکل زور نہیں دیا جاتا تھا. اس کے باوجود اس میں کوئی سندہ نہیں ہے کہ بسمل کی ماتا جی آج بھی سب مہیلاؤں اور کنیاؤں کے لیے بہت بڑی پریرنا اور آدرش ہیں.
0: ماں تو ماں ہوتی ہے بس. ایسے میری ماتا میرے دھرم کاریوں اور شکشادی میں بڑی سہایتا کرتی تھی. وہ پراتہ 4 بجے ہی مجھے جگا دیا کرتی تھی. मैं नित्य प्रति नियम पूर्वक हवन किया करता था और यहीं से मेरी रुचि अध्यात्म और सत्य निष्ठा के प्रति बढ़ी। सच कहता हूं, यदि मुझे ऐसी माता न मिलती तो शायद मैं भी साधारण मनुष्यों की भांति संसार चक्र में फंसकर जीवन निर्वाह करता और सत्य के प्रति मेरा इतना अधिक अनुराग न होता।
1: अपनी सत्य निष्ठा के बारे में उन्होंने अपनी आत्मकथा में वर्णन किया है।
0: एक बार पिताजी दीवानी मुकदमे में किसी पर दावा करके वकील से कह गए थे कि जो काम हो वो मुझसे करा लें। आवश्यकता पड़ने पर वकील साहब ने मुझे बुला भेजा और कहा कि मैं पिताजी के हस्ताक्षर वकालतनामे पर कर दूं। मैंने तुरंत उत्तर दिया, ये तो धर्म के विरुद्ध होगा, इस प्रकार का पाप मैं कदापि नहीं कर सकता। वकील साहब ने बहुत समझाया कि मामला खारिज हो जाएगा, लेकिन मुझ पर कोई प्रभाव ना हुआ और ना ही मैंने हस्ताक्षर किए। अपने जीवन में मैं हमेशा सत्य का आचरण करता था और चाहे कुछ हो जाए मैं सत्य बात कह देता था।
3: तो ऐसी थी सत्यवादिता राम प्रसाद बिस्मिल की, और इस शिक्षा की नींव डाली थी उनकी माता जी ने।
1: पराधीन भारत में अपनी पीढ़ी के कई युवाओं की तरह राम प्रसाद बिस्मिल भी अंग्रेजी शासन के अत्याचारों से परेशान थे। माता की शिक्षा, श्रेष्ठ गुरुजनों की प्रेरणा और अनेकानेक देश प्रेम और अध्यात्म से ओतप्रोत साहित्य के अध्ययन ने उनके मन में देश प्रेम की भावना कूट कूट कर भर दी थी।
3: उन्होंने बहुत कम उम्र में ही अपना जीवन देश की आजादी की लड़ाई में समर्पित करने का फैसला कर लिया। आठवीं कक्षा तक अपनी शिक्षा पूरी करने के बाद राम प्रसाद बिस्मिल बहुत कम उम्र में ही हिंदुस्तान रिपब्लिकन एसोसिएशन के सदस्य बन गए थे।
1: नौ अगस्त 1925 को हुए काकोरी रेल कांड में वो अंग्रेजों द्वारा गिरफ्तार कर जेल भेज दिए गए। जेल में ही उन्होंने अपनी आत्मकथा लिखी और अंग्रेजों से छिपकर उसके अंशों को जेल से बाहर भेजते रहे।
3: उनकी आत्मकथा का शीर्षक था मेरे निज जीवन की छटा। आत्मकथा को उनके मित्रों ने प्रकाशित करवा दिया।
1: गोरखपुर जेल में लिखी गई आत्मकथा में उन्होंने अपनी माता को बड़े ही मार्मिक शब्दों में संबोधित किया है।
0: जन्मदात्री जननी, इस जीवन में तो तुम्हारा ऋण उतारने का प्रयत्न करने का भी अवसर न मिला, इस जन्म में तो क्या, मैं अनेक जन्मों में भी प्रयत्न करूं तो तुमसे पूर्ण नहीं हो सकता। मां, तुम्हारी ही दया से तो मैं देश सेवा में संलग्न हो सका। तुम्हें मेरी मृत्यु की दुख भरी खबर सुनाई जाएगी मां, पर मुझे विश्वास है तुम ये सब समझकर धैर्य धारण करोगी कि तुम्हारा पुत्र माताओं की माता या भारत माता की सेवा में अपने जीवन को बलिवेदी की भेंट कर गया और तुम्हारी कोख कलंकित ना की, अपनी प्रतिज्ञा पर दृढ़ रहा तुम्हारा बेटा। मां, जब स्वाधीन भारत का इतिहास लिखा जाएगा ना, तो उसके किसी पन्ने पर तुम्हारा नाम भी उज्जवल अक्षरों में लिखा जाएगा।
3: काकोरी रेलकांड में उन पर मुकदमा चला और उनके साथ 3 और क्रांतिकारी साथियों को मृत्युदंड की सजा सुनाई गई। 19 दिसंबर 1927 को उन्हें गोरखपुर जेल में फांसी दे दी गई।